0: FM 100's time check. It's 2 p.m.
1: अब अपनी पसंद की शॉपिंग करते हुए बिल की टेंशन क्यों? बस अपने फेवरेट स्टोर पर जाओ और ये लो QR स्कैन करके 3 इजी इंस्टॉलमेंट्स में अपना बिल क्लियर करो, तो जो चाहे खरीदो, पैसे आराम से दे दो विद ये लो बाय जैस कैश।
0: This program is brought to you by
2: Higher का नया No Frost IoT Refrigerator Twin Inverter Technology जिससे मिले Maximum Cooling और Energy Saving No Frost No Worries
0: Like us on facebook.com/FM247365
3: قدرت کا نظام توازن پر قائم ہے
4: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے
3: گھر کے افراد اور آمدن میں توازن
5: ہماری ذمہ داری ہے
6: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا ایف ایم 100 31 سال ایف ایم 100 آپ کی آواز السلام علیکم پاکستان
7: السلام علیکم پاکستان

0: FM. This time check is brought to you by HBL Freedom Account. Jahan khwab, wahan HBL. HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally ya visit kare apni kareebi HBL branch. HBL Freedom Account. Jahan khwab, wahan HBL.
1: महराना देखभाल में फितरत परवान चढ़ती है. शॉबिन सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें. डॉक्टर हमीद जर्नल होमियो और शॉब जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम.
0: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट. जहां खा वहां HBL.
2: आज भी इस रोल डेली लो फिट रहो.
3: नो फ्रॉस्ट IoT रेफ्रिजरेटर. इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल. नो फ्रॉस्ट, नो वरीज.
4: अब अपनी पसंद की शॉपिंग करते हुए बिल की टेंशन क्यों? बस अपने फेवरेट स्टोर पर जाओ और येलो QR स्कैन करके 3 इजी इंस्टॉलमेंट्स में अपना बिल क्लियर करो. तो जो चाहे खरीदो, पैसे आराम से दे दो विद येलो बाय जैस कैश.
5: ناظرین تازہ ترین خبر سے آپ کو آگاہ کریں گے کہ پورے شہر میں پھیل چکی ہے آپ کے ٹوائلٹ کی بدبو.
6: بند کرو نا ڈھکن.
7: سویپی کلین کرے تیزی سے سخت داغ اور جراثیم کا خاتمہ اور رکھے ٹوائلٹ کو چمکتا ہوا صاف.
3: ہائر کر نیا نو فراسٹ IoT ریفریجریٹر جس کا ملٹی ایئر فلو سسٹم دے بیلنسڈ کولنگ ہر کمپارٹمنٹ میں اور رکھے آپ کے ریفریجریٹر کو کلین. ٹوین انورٹر ٹیکنالوجی جس سے ملے میکسیمم کولنگ اور انرجی سیونگ. نو فراسٹ، نو وریز.
8: کس نے کہا تھا